ओके जी टोल द इज ना कॉस्मेटिक पाकिस्तान प्रोग्राम के हर गली स्टूडियो में शिफखे रालियो में तीसरे सर चिकम दे बिल्कुल बा राजीब प्रोग्राम तो प्रोग्राम के मुंह से रबर खाख ले पूरा दो रिसी बा चिकम दे जमुंग उस्ताद सुरा का मुलाकात कीगी आज जमुंग उस्ताद सुरा का खबर ये तरी बकीगी आ उस जगह चिलास भी बराजे के सो मुंह से दे इज ना कॉस्मेटिक पाकिस्तान प्रोग्राम के बरखा की सिलगवाणी आ मुंह से रख पर आवाज सिलफा सो इज ना कॉस्मेटिक पाकिस्तान प्रोग्राम पर का जुड़ उलवाणी नु से परे 335 435 3515 बनी तासुर आतेशे مخ سره پروگرام کې برکا غیستلې شي تاسو څه قسمه تاسو وی پښتنه بالکل زموږ نه کولې شي ځکه چې دا پروگرام دې تاسو لپاره تاسو خلا تاسو بیوټي د پاره دی نو بیا تاسو لهم پکار دا څنګه چې پروگرام تر ریګول راځم دا تاسو لهم پکار دا خیر دې کې ورځ نیمه چټي کوم کنه هغه چې تاسو کوي ولې اوکے جی جتنے بھی لوگ ہمارے پروگرام سن رہے ہیں سوابی والے اٹک والے ایبڈ آباد والے مانسہرہ والے ہری پور والے اس کے ساتھ ساتھ جو ہے مردان چرسدہ تخت بائی اس کے علاوہ جو ہے نا پر دی لوئر دیری منیر شانگلہ تک ہماری آواز جاتی ہے سوابی جتنے لوگ ہماری آواز سن رہے ہیں اس سے بھی یہی ریکویسٹ یہ التجائے کہ آپ لوگ بھی آئیں اور ہماری ساتھ پروگرام میں اپنی پیاری سی آواز کو شامل کر لیں اوئے ٹانگ والے جاگ جائے یار جاگ جائے اوکے نہ خوب نظام نو تخت ہوئی خاں

0: को होता है जब दर्द अपने ही देह तो एहसास कौन करेगा। कैसे लगा आपको पवित्र? अब आप सुनाए, आपने कहा था मोहरम की बात पवित्र सुनाओगी, एंड प्लीज लार्श पे खबर वाला सॉन्ग लगावे प्लीज प्लीज भाई। अब सपना पिशावर, अच्छा पिशावर से माशाल्लाह जी, थैंक यू सो मच ओम, वेलकम एंड गुड मॉर्निंग भाई। जमाकाल वाली ना अटेंड कवर इज मी जर्मेश, आप लोग अभी कॉल करें मैं जरूर अटेंड करूंगा। एंड गुड मॉर्निंग टू एंड थैंक यू सो मच वरीशा वफा मल जनत यू दिल सराजल शो दे समा मजकी वही था न जार शम जोनी उरूज था। सलाम वालेकुम अस्सलाम, थैंक यू सो मच। अस्सलाम वालेकुम भाई जान, तासु नंगे भाई जान मास्ता सो वीडियोस के तिली दी भाई जान ता पर कसम हुआ है तासु पपल विर्तो पस बांदी हुई इंजाइ दिस खबर है मतलब शो जो वही ना कसम एक पाकिस्तान शेमु वाली खुल विर्तान वीन जम गोरे जमाई विर्तो किसी चले तासु ना बदरंग गिरते जमाई सुमर बदरंग गिरते जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। ز بالکل جی ٹھیک ٹھاک ہم زماخور سرنگ تا سخی
1: اوز اللہ
0: کو دیو ماشاءاللہ اللہ مودا شان خوشحال آباد سوکالا ساتا اوز ما سر زماخور کم زین خبر کی
1: زرمیش
0: دتا اچھا جی ما سر زرمیش ترٹانگ نہ خبر کی ماشاءاللہ ماشاءاللہ زرمیش تاستا ہو اول پروگرام کی ڈیز ذات ہر کلی زرمیش تا سو پہ فرسٹ ٹائم کال لے زمون پروگرام تے میسج تھوڑی گولر کوئی کال میں فرسٹ ٹائم دے جی ہلو یا خور

गिर चापेरा, इंसान गोरा द इंसान फितरत केसरी, द इंसान पर फितरत के दादी ची बई द द का तारीफ कीगी आओ कम फजाइल आओ कम ही खबरी ची द के नहीं अगब बयाने दा बपे खुशालीगी आओ का बयान दे न के छुप श्वेते नुदा पे खपकी दर इंसान फितरत ते खुशामद बाजी दखल को प तबियत की दा मादा डेर ज्यात पत प्रतवी बस हर वक्त की दा आगा सिफत बयानवा वाया चेरा बस तो खो माशाल्लाह आओ तो खुदाई ताकि दा चिरे गड्स दी ताकि दा फैसिलिटी दी ताकि दादा दादा दादा हर वक्त के बाद इंसान पखपल हम दखपल खुली ना हर वक्त की दखपल जान तारीफ करे दत अशिव्या कल द तारीफ ही सन मिलावेगी नुदा परेशान कीगी और खपकीगी یعنی دا هر وقت کی منتظر دا شاباشی وی چی ما تا دی شاباشی ملوشی اگر که دس نوی کلی دس نوی کلی خوچی خلق دا دا چرچی او کی کم خلق چی دا دا چرچی کئی بس دا خلق دا تا نزدیم وی خوخیم وی ولی چی آغا دا دا صفتو نکوی او صفت دیکو نکو نو بیا چی دے سو بیا آغی سر بلاری جدا کے چستا لاغا لارا زمادہ لارا ولی تا ما تا پدغا خبر باندی اڈول سو نویلی چی دا تا سو کل تا خودیر غٹکارو کو او ستا خوش دے تا تا داد در کول پکار دی تر ننا پوری دسی سوک نشتا چی دسی کڑی وی تا غا خبری بکی نو تبا چی دی دا آغا دا طرف نبیا سی بس تبیا هر سوی آغا دا دنیا آغا دا دنیا دا طرف نا چی کم الفاظ منگو تاسو استعمالو یو بل تبا ساقا با تا تا ملاوی آغا ڈیگریز او آغا منصبونا آغا بتا تا ملاوی گی چی بس تا خدای ولی ستا پخولکی دا آغا سنا پرتلا کم انسان چی دخپل زان صفت خام خال خلق

0: जी बिल्कुल बिल्कुल दिमाग जिक्र चिबा
1: अस्सलाम वालेकुम जी, मैं हूँ फैसल।
0: यार सबर कवा फैसला, सबर कवा चीज ने खबर खो का कुर्बान दिस जी दा खबरी चुकमी दी दादी परमेंट कॉस्मेटिक्स यानी ब्यूटी एक्सप्रेस ले तरफ ना दी तासु आर जी तासु खिदमत सी पेश कवी तासु बमात काल कवी 0304 99 25 388 हेलो हेलो खुशू खुशू अर विदुन को जिला टांग को सिदुन को Ladies and gentlemen, Patakzir Masigar. زدی تاسو آرشی تاثیر تاسو پا خدمت سی حاضری ہوں او چی بالکل دی زیر ٹانک مروت زیر ٹانک انڈیان زیر ٹانک بیٹھنی زیر ٹانک مسود زیر ٹانک وزیر او دی سرا چی کم کم کم کم یو کاس تا وڑو کائی دا او کستر دا چی اروی می

अस्सलाम वालेकुम भाई जान, वेलकम टू द नो टेंशन ब्यूटीफुल शो। आपको स्पेशल सलाम मेरी तरफ से, सबसे सर को सलाम परिमश पर जाना और खलक विधि भी स्तूरी न भाई खलो ना भाई जान। आपको आपकी छुट्टी कैसी गुजरी शाह से हमारे बात माशाल्लाह जबरदस्त शाह से माखुर खुशहाल से बच्चे खुश हो भाई माहौदे तपोस कड़े हो जहो न जहो नया बेवफा तर न पटवे किली ता कसम चे او چې قسم ستاسو له فندو نه وفادار نه خوش وای زما خپل هم د بلیچ سره نه لګیږي او زما کزن دی لاس خو د پرا او وشتي ډاکټر سره می سود او کډینه مننه چې خوشاله شه

اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ابتدا ہے رب جلیل دے با برکت نام کن جو دلان دے بہتر جاندا ہے، سنتے کنوں کو نعمت لے رہندا سلام پہنچے۔ ایف ایم ریڈیو 88.4 امن ریڈیو ٹانگ دی آواز و نشریات ہے۔ اساڑے ایف ایم ریڈیو اسٹیشن دا منیجر جناب محمد نازمان خٹک صاحب، ساڈے اسٹوڈیو دا پروڈیوسر جناب محمد بلال خٹک صاحب، تے میں ہاں سوڈا بھائی، سوڈا دوست، تو سوڈا غلام نعمت اللہ ارائیں۔ نعمت اللہ ارائیں نال گھن کے آیا ہے اج دا سرائیکی پروگرام پرانی یاداں۔ جی ہاں دوستو، نال نعمت اللہ پروگرام گن کے سرائیکی پرانی یاداں دے نال نال یہ دعاواں دے نال کہ رب العالمین تسا کو خوش رکھے، آباد رکھے، جتھا ہوو خوش ہوو، خوشی والی زندگی ہو، جتھا پیر ہونے اتا تھوڑی خیر ہوے، دشمن دوار خطا ہونے۔ دوستو ان دے نال نال اگر این ٹاک دی سرزمین اچ اج جڑے کوئی مسافر ہیں، تا ایف ایم ریڈیو 88.4 دی امن ریڈیو دی طرف انہاں کو خوش آمدید، دل دی گہرائیاں نال صد بسم اللہ۔ جڑے مسافر وینے پین ٹاکن بیر وینے پین سفر دی غرض سے، تا رب العالمین انہاں کو خیر خوشی نال اپنی منزل نال پہنچاوے۔ دوستو ان دے نال نال میرے میٹھے سونے سجنے، جڑے گھرن بیمار ہیں، رب العالمین اپنی اون کو صحت دے وے، رب العالمین اپنے صحت دے خزانہ کو خزانہ دے وچ انہاں بیماراں کو شفا دے وے۔ دوستو اگر جڑے بیمار اگر این ٹاکن بہر ویندے پن بیماری دے اور علاج دی غرض نال ٹاک دیر اسمیل خان پشاور اسلام آباد ملتان دو اگر ویندے پن، تے رب العالمین رب کریم انہاں کو سونی صحت دے وے، اپنی صحت دے خزانہ چ صحت دے وے، اور ولا آوین گھر دو خوشی خوشی آوین، ٹھیک ٹھاک تھی اک ٹھیک آوین، آمین سم آمین۔ دوستو ان دے نال نال جنہاں دے قرضے ہن جائیں دو تے قرضے ہن، اللہ تعالیٰ اپنے دولت خزانہ چوں انہاں کو حق حلال دا برکت اللہ وڈا رزق دے وے، اور برکت والی روزی ہونے، تاکہ عزت نال اپنا قرضہ لہاوین۔ اے اللہ تعالیٰ انہاں دی مشکل آسان کر، انہاں دی روزی آزاد کر، انہاں دی روزی برکت گت، جو اے پریشانیاں کر خدا انہاں کو بچاوے جنہاں دے قرضے قرض ہن، اللہ تعالیٰ انہاں دے قرضے خیر خوشی نال لہاوے، آمین سم آمین۔ دوستو سجنوں، میرے میٹھے سجنوں، ایک پروگرام میں کن شار تھی ہے، میں نہ آیا ذاتی مصروفیات دی وجہ کن، تے تھوا انتظار ہو سی جہاں دی وجہ کن میں معذرت خواہ ہاں، معذرت کرینا۔ دوستو میرے میٹھے میٹھے سونے سجنوں، سرائیکی پروگرام پرانی یاداں دے نال آیا، اے پروگرام ہر ہفتے دی رات کو تقریباً 11 کن 12 تک ہوندا ہے، تے انشاءاللہ یہ پروگرام دے میرے نال نال رہو۔ دوستو پرانی یاداں دا مقصد یہ ہے کہ پرانا لباس، پرانا ویس، پرانے کلچر، پرانے رواج۔ دوستو ایک سوچ کرو کہ اے گرمیاں لنگن ہار دی ڈامی کو ٹاک دا ایک زبردست عرس ہوندا ہی، پیر صاحب شاہ بابا دا عرس ہوندا ہی، لیکن افسوس ہن عرس اوے نن جویں ہوندے ہن۔ میرے سونے سجنوں، اتنا زبردست عرس ہوندا ہی کہ اے ٹاک دا عرس سارے پاکستان دے وچ مشہور ہوندا ہی۔ اج میں تا کہنا کہ صابر بابا دی یاد اچ اے پرانے یاداں تے پرانے عرس دے گالیاں ہوون، میرے نال نال رہو۔ دوستو پرانا ویلے دے وچ جڑا سا چھوٹے ہوندے سے بچپن دے وچ، تے اے ٹاک دا عرس اتنا کامیاب ترین عرس ہوندا ہی کہ پاکستان اچ پورا منویا عرس ہوندا ہی ٹاک دا، کہ ایندے جڑے پنجابی لوک آندے ہن سرکے سا ہوندے ہن، بیا کھیڈ کھوڈ ہوندی ہے، کوڈی ہوندی ہے، مقابلے ہوندے ہن، دنگل ہوندے ہن، سرکسیاں تے موت کے کوئیں ہوندے ہن، لیکن اے اپنے کولوں تاریخاں لکھی پیا ہوندے ہن کہ این تاریخ ٹاک دے اندر اے یہ ہو سی عرس ہو سی، تو ہوں تاریخ دے مطابق آویندا ہے۔ دوستو اتنا زبردست عرس کہ ایندی چھار پاکستان دے کونے کونے کنے پر ٹاک دو آندے ہن، تے زر مبادلہ تھیندا ہے، بڑا کاروبار ہوندا ہے، بڑا نفع مند تھی کہ وین، چاہے مہرت ہوندی یا پنجابی ہوندی یا دیرے وال یا ٹاک والے اپنے خود لوگ جڑے ہوندے ہیں، کئی قسم دی دکانداری لاون، یہ نہیں کہ ہوٹل یا یہ شے ہوندا ہے، تا او اپنی زبردست بزنس کر کے کاروبار کر کے بڑی اچھی کمائی تھی آئی، کہ دھارے ٹاک پاکستان دے ٹاک دے علاقے جڑے ہیں نال نال او تو ہوندے ہیں، لیکن پاکستان دے وڈے وڈے شہراں کنے آندے ہیں۔ دوستو ایویں عرس شروع تھیندا ہے تا دیرے دا لوگ بھی بڑا اچھا رزلٹ دیندے ہن، کلاچی کن آندے ہن روڑی، یعنی کہ ٹاک دے ارد گرد کتنے دیہات ہن سارے شرکت کریندے ہن۔ دوستو آگ دے ہن
ॾिठई हुअसि के डाक जे अंदरि जहिड़ा उर शुरू थींदा ई त देर जो हिकु आदमी आंदा हुई नाल उंदे चिमटा हूंदा ई ते ढोल भी हूंदा ई लेकिन सिर जे उते उंदी वॾी टोकरी हूंदी हुई मिठाई कण भरी हुई मनोती हूंदी आई हूंदी के हर साल उर्स ते आंदा ई पीर बाबा जी ज़ियारत ते उहो मिठाई जी टोकरी आणी आंदी आई ते नाले लोक बो हूंदा ई ते चिमटा वॼा के आंदा ई दोस्तो जहिड़ी चिमटे वॼावण जा ॾीवार आंदी आई ते टाक द लोक और जहिड़े आया लोग आखदे बस इंदा इंतजार हूंदा ई कि चिमटी आला कदासी देरवाल चाचा ते दोस्तो जिवें आंदा ई उसले बसा हूंदा बस कण लांदा ई टोकरी हूंदी सिर ते हूंदी चिमटा हाथी चवंदा ई इनू टाक आले जहिड़े गुलजमान उस्ताद होणे हन अज़ीज़ लाले होणे हन ढोल आले शरनाले हन बहु अछे अछे उस्ताद हन वो इसी शह ते खड़े हूंदे कि हूँ आसी देरवाल ता अपना मिठाई द सिर ते टोकरा होसी असा ढोल वजेसूं ए चिमटा वजेसी दोस्तो बस स्टैंड अड्डे दे कोल होंदी आई त पैदल आंदा डब्बे कण लांदा आई यानी कि बसा हूंदा बसा कण लैके ओ चाचा सिर दे उते मिठाई दी टोकरी रख के ते हथ नाल चिमटा वजा के ते नाले जेरे ढोल आंदा शुरना होंदा आई एक अजीब माहौल आंदा अजीब रौनक होंदी आई जबरदस्त लोग इंजॉय करेंदे हन त ओ टुरदे आंदा आई ते चिमटा वजेंदा आई ते टाक दे दुकानदार दुकाना कण बाहर निकल के खड़ के उंदा तमाशा करेंदे हन के ओ अज हंदा आओ हलवा ला आंदा पिया मिठाई ला आंदा पिया अज देरवाल आंदा पिया ते मिठाई आंदी पिया ते चिमटा वजदा आंदा वाह जी दोस्तो एक जबरदस्त माहौल आंदा आई रौनक आंदी आई जनकार आंदी आई जबरदस्त खुशी दा माहौल आंदा आई टुरदे टुरदे आंदे आंदे सारे बाजार बड़ा पता नहीं लगता कि सफ़र गुजर वेंदे आई उसले टांगे होंदे हन लेकिन टांगे ते रश मश खड़ वेंदी आई सारा लोग खड़ वेंदा आई चाचा आंदा पिया आंदा आई सिर ते मिठाई दी टोकरी चा के नाले शुरना ते ढोल ते नाले चिमटा आंदा आंदे यानी कि सारे बाजारी टुरके ते लोग इंदे नाल नाल आंदे आंदे पीर बाबा दी ज़ियारत च वञ के टोकरी रखेंदा ई अपनी हाज़िरी लांदा ई दुआ मंगदे हन ते ए टोकरी आला चाचा आके अपनी डिप्टी मुकेंदा चा इंदे बाद मेरे दोस्तों एक बनू कण जरा टोला आंदा ई ग्रुप आंदा ई जैंदे हथां दे विच छुरियां ते कुहाड़ियां होंदियां ओ कसाई भरा होंदियां बड़ी महारत नाल ते बड़े हुनर नाल कुवाई करेंदियां पीर साबिर शाह दे लंगर दे जितने जानवर होंदियां कितने दीवारा उर्स होंदा ई लेकिन ओ बनोची बस उन्हां दी इहा डिप्टी हूंदी आई इहा डिप्टी संभाली पिया हूंदा आहिनि कि कितने तक उर्स है कितने तक लंगर है कितने तक जानवर हिन ए साडी ज़िम्मेवारी दोस्तो जेले बनोचियां दा टाइम थींदा त टाक दा लोग या जेरे आया लोग आहिनि कि अॼु बनोची भी आसन हथी कुहाड़ियां हुसन ते छुरियां काते हुसन ते कसई आंदे पिया हुसन बनू चूं त बनू चूं ओ भी आपणे ढोल आणींदा आहिनि दोस्तों जिवें आंदे हन टाक दे विच इवें चाचे वांगू जिवें चाचा आणींदा मिठाई दे विच पीर साहिब इरशाद हो त ए बनोची भी अपनी जान का मुजाहरा करके आंदे हैं पूरा ग्रुप आंदे सारे के हाथ कातियां सारे के हाथ कुहाड़ियां ते किस्म किस्म दी छुरियां ते बनू दे बनू कण आंदे हैं जिवें टाक दे अड्डे ते लांदे हैं ते इन्हां दा इस्तकबाल थींदा ई लोग आंदे बड़ा हजूम आंदा ई बड़ी रश आंदी आई दोस्तों जेले आंदा हन बनोची त उन्हां दे नाल भी ढोल आंदे हैं सारे बाजार के दुकानदार खड़े आंदे हैं तमाशा देखदे हैं ते बहु ढोल आंदा ई बड़ा शुगल होंदा ई ओ भी आके जिवें चाचा आंदा ई देरेवाल कण मिठाई आणींदा ई देरेवाल चाचा इवें बनोची भी आंदे हन हथनि कुहाड़ियां ते छुरियां गिन के आंदे आंदे आंदे सारे बाजार दे विच पीर साबिर शाह दे अंदर दरबारी ज़ियारत करेंदे हन सलाम पेश करेंदे हन दुआ मंगदे हन ते हाज़िरी लांदे हन हाज़िरी लावण कण बाद ढोल आंदे हन नाच गाना होंदे जवान छुअर नचदे वधदे होंदे हन त उंदे बाद उन्हां दी डिप्टी शुरू थी वेंदी आहे कि बस लंगर शुरू थी शाह रात सवेरे दा कितने टाइम लंगर होंदा ही बस ओ कुवाई दी जिम्मेवारी उन्हां दी दोस्तों ए थी गए इत्थां वत इंदे बाद जेरे कुलाची कण आंदे हन पकई आले मान आले साडे मावां भीणियां जेरे आंदे हन जिन्हां दे मनोतियां होंदियां तो ओ भी आंदे हन अपने सिर ते गंढड़ियां होंदियां ने आंदे हन कुलाची कण ते उन्हां दे मोंडां उते सावी पट्टी बधी रहंदी आई कि ए साडे घर कुन हन इन्हां को आवण वञण दी इजाज़त होंदी दरबार दे विच पूरे इलाके फिरन दी उन्हां को पावर होंदी है क्योंकि उन्हें दे मोंडा दे पट्टियां बदे वेंदे हन साबे के करकुनिन खिदमतगार इन इन्हां को कोई रोकधाम कोनी इवें आम लोग बहु रश होंदी है बहु लोग आंदे लेकिन अंदर नन छुड़ंदे क्योंकि लोग बहु आंदे ते जा छोटी होंदी सावी पट्टियां ले कुलाची ले जेरे आंदे हन मेरे मामा ते भीणियां ते मर्द हजरात आंदे हन
आटा लाहुंदियां आहिनि ते माने पकेंदियां आहिनि, भठियां चढ़दियां आहिनि, वॾे वॾे कुनाल हूंदियां आहिनि, वॾे वॾे कड़ाह हूंदियां आहिनि, मिटी ते ऊंदी विचो आटा लाहुंदियां आहिनि ते माना पकेंदियां आहिनि। सारे त्रै त्रै चार चार दीवारां बैठिया हूंदियां आहिनि ते माने पकेंदियां आहिनि। पीर साहिब इरशाद लंगर शुरू हूंदा ई दोस्त ईंदे बाद ए थी गया इतां। मेरे भाइयो मेरे मिठे भिराओ, पुराणी यादां दे विच पीर साहिब इरशाद दा उर्स हिक लंबर ईकण बाद जे पंजाबी हूंदियां आहिनि, पंजाबी उर्स कण त्रै चार दीवारा पहले पंजाब कण वॾे वॾे छकड़े जेको सब ऊं टाइम छकड़े आखदे राकट ते गॾियां हूंदियां आहिनि, ट्रक हूंदियां आहिनि, त उहो आंदियां आहिनि ते मौत का कुएं हूंदियां आहिनि, कई मौत का कुएं वत उन बाद जी सरके साले हूंदियां आहिनि, कई सरके साले ते कई ट्रक हूंदियां आहिनि, वॾे वॾे जयां न पवंदियां आहिनि, त उहो त्रै चार दीवारा पहले खेमे लाहंदियां आहिनि, तंबू लाहंदियां आहिनि, आपणे सरकस जा सामान लाहंदियां आहिनि, ठाक जा लोग ॾेखण वेंदे की सरकस आ गई है, फिलाणी सरकस आई पई है, ढींगड़ी सरकस आई पई हूंदे, अपने ना हूंदियां आहिनि, वत हूंदियूं जीअं मौत का कुएं उन्हनि ते अपने ना हूंदा आहिनि, मौत का कुएं लॻे पिया हूंदा आहिनि, ते उन बाद कमाल आले हूंदा आहिनि, जादू आले हूंदा आहिनि। ते दोस्तो दुनिया दे यानी कि पाकिस्तान दे कितना समान आले हूंदा आहिनि, पूरे टाक दो पहुचंदा आहिनि, इन्हीं विच हलवे आले बहु हूंदा आहिनि, हलवे पूड़ी आले बहु हूंदा आहिनि, शरबत आले बहु हूंदा आहिनि, होटल आले ते टाक दी आवाम जहिड़ी आपणी खुद सिटी दी टाक आवाम हूंदी आहे, उहो हर क़िस्म जा होटल बणाई पिया हूंदा आहिनि, ते पंजाबी जहिड़े आंदा आहिनि हथ जहिड़े शयूं चई विचेंदे वधिया हूंदियूं आहिनि, या रेड़ीअ ते विचेंदियूं आहिनि, या किथे कंहिं दुकान ते अॻु रख बहके विचेंदियूं आहिनि, या हलवे ले आंदियूं आहिनि। दोस्तो मैं ॾेखण उहो लफ़्ज़ कोन्हे, मैं ना गिण सघंदे की केशा केशा हूंदी आई, हा इतना ॾस सघंदा के पाकिस्तान दे कोने कोने जो कहिड़ी शयूं विकण दियां हूंदियूं आहिनि, कहिड़े शयूं ज़रूरत दे हूंदियूं आहिनि, कहिड़े शयूं खेॾण दियां हूंदियूं आहिनि, कहिड़े शयूं ॾेखण दियां हूंदियूं आहिनि, या कमालात हूंदी आई, कोॾी हूंदी आई, मुक़ाबले हूंदियूं आहिनि, गवीए हूंदियूं आहिनि, टोले टोले लॻे पिया हूंदा आहिनि, राति ले गवीए शुरू पिया हूंदियूं आहिनि। त दोस्तो टाक द पीर साहिब इरशाद दा बाबा दा उर्स तारीख़ दे विच मनाया हूंदा आहे, पूरे पाकिस्तान विच ई बाबा दी तारीख़ हर कंहिं कुझु यादि हूंदी की ई तारीख़ूं पीर साहिब इरशाद बाबा दा उर्स हूंदा त उन जे ज़हनी चवंदा ई किताबनि लिखी पिया हूंदा आहिनि। दोस्तो टाक जे अंदरि वाहिद पुराणे ज़माने दा कामयाब तरीन और जानी पहचानी टाक जी पहचान हूंदी आहे पीर साहिब इरशाद दा उर्स, के हर ज़बान वाले को यादि हूंदा ई, हर ज़बान वाले ते को लिखियो हुयो हूंदा ई की पीर साहिब इरशाद दा फलाणी दीवार को उर्स होसी ते फलाणी तारीख़ को शुरू थी सी। दोस्तो मेरे नाल नाल रहो प्रोग्राम सराइकी पुराणी यादा पुराणी यादों ते वत कैसो कि नेमतुल्ला इतनी गुफ्तगु कर गए, इतना ला गए, कोई सॉन्ग या गीत या गावण या मतलब कोई नगमा निस पेश किया तो सुनदियाँ एक एक सॉन्ग सुनदियाँ तो वत मेरे नाल आसो मेरे नाल रासो। दोस्तो असाडे मेरे नाल मिलन वास्ते स्टूडियो नंबर याद रखो 0963551488 ए साडा राबता नंबर है जी, कोई कॉल करे तो मेरे नाल प्रोग्राम में हिस्सा गिन सकता है। दोस्तों आओ एक सॉन्ग सुन दें, सॉन्ग के बाद वत आसूँ जबरदस्त गुफ्तगु होसी, जबरदस्त प्रोग्राम सराइकी पुराने यादा, तो आओ एक रहे एक सॉन्ग सुन दें।